0: अब सुनोहो समाचार।
1: यो आकाशवाणी हो, समाचार मनीषा छेत्रीबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज तास्कन्दमा उज्बेकिस्तानका राष्ट्रपतिसित द्विपक्षीय वार्ता गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले नशामुक्त युवा फर विकसित भारत अभियान देशभरि तीव्र गतिमा अगाडि बढ़िरहेको बताउनु भएको छ। मध्य नेपालमा आकस्मिक बाढ़ीको कारण मृत्यु हुनेको संख्या आज 734 पुगेको छ। उपभोक्ता मामिला विभागले भारतीय मानक समय नियम 2026 अधिसूचित गरेको छ र मौसम विभागले आज ओडिशामा अत्यधिक वर्षाको रेड अलर्ट जारी गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज तास्कन्दमा उज्बेकिस्तानका राष्ट्रपति सफकत मिर्जियोयेवसित द्विपक्षीय वार्ता गर्नुभयो। राष्ट्रपति भवनमा दुवै नेताहरूले व्यापार अनि निवेश, रक्षा, डिजिटल सम्पर्क, ऊर्जा, शिक्षा अनि मानिसहरूबीच सम्बन्धको क्षेत्रमा सहयोगबारे समीक्षा गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज पहिला उज्बेकिस्तानका योग महासंघको एक योग कार्यक्रममा भाग लिनुभयो अनि त्यसपछि उज्बेकिस्तानका राष्ट्रपतिको निवास पुग्नुभयो, जहाँ उहाँको औपचारिक स्वागत गरियो। दुवै नेताले त्यसपछि द्विपक्षीय वार्ता गर्नुभएको हो। प्रधानमन्त्री नरेन्द्र मोदीले नशामुक्त युवा फोर विकसित भारत अभियान देशभरि तीव्र गतिमा अगाडि बढ़िरहेको बताउनु भएको छ। आज आकाशवाणीमा मन की बातमा बोल्नुहुँदै श्री मोदीले नशामुक्त युवा तथा नशामुक्त भारत केवल एक औपचारिकता मात्र नभएकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, धेरै मानिसहरू विशेष गरी युवाहरू यसमा ठूलो संख्यामा भाग लिइरहेका छन्। यो भारतका युवाहरूको स्वस्थ, खुशी र उज्जवल भविष्यको लागि सामूहिक प्रतिबद्धता हो। प्रधानमन्त्रीले भन्नुभयो, नशाको लतले एक व्यक्तिलाई मात्र असर गर्दैन, सम्पूर्ण परिवार र समाजले यसको परिणाम भोग्नेछ। उहाँले लागू पदार्थको लतसँग संघर्ष गरिरहेका मानिसहरूलाई सहयोग गर्न अगाडि आउने आह्वान गर्नुभयो। श्री मोदीले भन्नुभयो, नशामुक्त भारतको जनताको लागि प्रभावकारी नारा सिर्जना गर्नुपर्छ र युवा संगीतकारहरूको जीवनमा नशामुक्त भारतको सन्देश दिने जस्ता गीतहरू सिर्जना गर्नुपर्छ।

0: स्वस्थ युवा फॉर विकसित भारत ये अभियान इस समय पूरे देश में तेजी से आगे बढ़ रहा है। इसका लक्ष्य बिल्कुल साफ है, नशा मुक्त युवा, ड्रग फ्री इंडिया। बहुत सारे लोग विशेषकर हमारे युवा बहुत बड़ी संख्या में इसका हिस्सा बन रहे हैं। आखिर यह भारत के युवाओं की हेल्थ, उनकी हैप्पीनेस और उज्जवल भविष्य के लिए ही हमारा सामूहिक संकल्प है।
1: श्री मोदीले यस प्रयासमा विभिन्न भाषाहरूमा कन्टेन्ट तयार गर्न अनुरोध गर्नुभयो। उहाँले विश्वास व्यक्त गर्नुभयो कि सामाजिक परिवर्तनको लागि आफ्नो रचनात्मकतालाई माध्यमको रूपमा प्रयोग गर्न सकिन्छ। प्रधानमन्त्रीले भन्नुभयो, पीएम स्वनिधि योजना मार्फत लाखौं महिलाहरूले सशक्तिकरण प्राप्त गरिरहेका छन्। उहाँले भन्नुभयो, महिला सशक्तिकरणको यो पक्ष त्यति चर्चा गरिएको छैन जति गरिनुपर्छ। श्री मोदीले भन्नुभयो, पीएम स्वनिधि योजनाका लाभार्थीहरूमध्ये लगभग 46% महिला छन्। उहाँले भन्नुभयो कि देशभरि लगभग 35 लाख महिलाहरू यस योजनासँग जोडिएर आफ्नो व्यवसाय अघि बढ़ाइरहेका छन्। श्री मोदीले भन्नुभयो, यस योजनाको लाभार्थीहरूमध्ये गाजियाबादकी बबिता शर्मा र बेंगलुरूकी टीएस निनंगम्माको उल्लेख गर्नुभयो। उनले भन्नुभयो कि जब महिलाको विकास हुन्छ, सम्पूर्ण परिवारको भविष्य पनि राम्रो हुन्छ। नानीहरूले राम्रोसँग शिक्षा पाउँछन्, घरायसी आवश्यकताहरू पूरा हुन्छन् र महिलाहरूको आत्मविश्वास बलियो हुन्छ। प्रधानमन्त्रीले स्वच्छतालाई एक महान गुण भनेर उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, जब मानिसहरूले कुनै ठाउँ सफा राख्न आफ्नो संकल्पको रूपमा लिन्छन्, यसले त्यो ठाउँको पहिचानलाई पूर्ण रूपमा परिवर्तन गर्दछ। श्री मोदीले देशको विभिन्न चित्रण र स्वच्छताको लागि यस्ता प्रयासहरूले मानिसहरूलाई प्रेरणा दिने बताउनुभयो।
0: देशके अलग अलग हिस्सोमा स्वच्छता के लिए ऐसे प्रयास हमें निरंतर प्रेरणा देते हैं। उत्तर प्रदेश के रामपुर में एक गांव है पटवाई। वहां आकाश और रोहन नाम के दो दोस्तों ने देखा कि उनके आसपास का इलाका गंदगी से भर गया है। बस फिर क्या था, आकाश और रोहन ने कचरे के बैग उठाए और सफाई के लिए निकल पड़े। धीरे धीरे दूसरे युवा भी उनके साथ जुड़ने लगे। एक टीम भी बन गई जिसका नाम है क्लीनअप पटवाई। ये युवा अब तक 4 गंगा घाटों को साफ कर चुके हैं।
1: प्रधानमन्त्रीले श्री अमरनाथ यात्राको पनि उल्लेख गर्नुभयो, जहाँ 400 मेट्रिक टन भन्दा अधिक फोहोर संकलन र प्रशोधन गरिएको बताउनुभयो। श्री मोदीले भन्नुभयो, आज देशका छोरीहरूको सपनाको उडान पृथ्वीबाट उड़िरहेको छ। उहाँले भन्नुभयो, विश्वका हजारौं छोरीहरू भारतमा यस्तो सपना देख्न एकसाथ जुटिरहेका छन्। प्रधानमन्त्री मोदीले भन्नुभयो, यो पहललाई मिशन शक्ति सेट नाम दिइएको छ र यसको मार्फत 8 देशका 12,000 छात्रहरूले उपग्रह प्रौद्योगिक सिक्न र नवप्रवर्तनको क्षेत्रमा अगाडि बढ़ने अवसर पाइरहेका छन्। उहाँले यस महिना राष्ट्रीय अन्तरिक्ष दिवसको अवसरमा हामीले उत्तर प्रदेशको ग्रेटर नोएडामा यस मिशनको सुन्दर झलक पायौं, जहाँ गौतम बुद्ध विश्वविद्यालयले मिशन शक्ति सेटको दोस्रो चरण शुरू गरेको छ भनी बताउनुभयो। श्री मोदीले आन्ध्र प्रदेशको कडप्पाहाका वरदराज र तमिलनाडुको कोडाईकनालका चन्द्रशेखरनको उल्लेख गर्नुभयो, जसले एभोकाडो खेतीबाट अतिरिक्त आमदानी गरिरहेका छन्। श्री मोदीले मुम्बईका कृष्णाद्रीसँग कुरा गर्नुभयो, जसले एउटा अद्भुत वेबसाइट www.bharatrajya.com शुरू गरे। यस वेबसाइटमा मानिसहरूले कुनै पनि वर्ष चयन गरेर भारतको कुन भागमा कुन राजाले शासन गर्थे भनेर पत्तो लगाउन सक्छन्। प्रधानमन्त्रीले भन्नुभयो, श्री कृष्णको यो पहलले इतिहासका विद्यार्थीहरूलाई मात्र मदत गर्ने छैन, तर मानिसहरूलाई विगतको बारेमा जान्न अवसर पनि प्रदान गर्नेछ। प्रधानमन्त्रीले अगस्त महिनाले देशभरिका धेरै रंगहरू लिएर आएको बताउनुभयो।
0: अगस्त के महीने में हमें हर तरफ देशभक्ति के अनेक रंग देखने को मिलते हैं। इस समय हर व्यक्ति के मन में राष्ट्र प्रेम की भावना और प्रबल हो जाती है। नेशनल हैंडलूम डे और भारत छोड़ो आंदोलन की वर्षगांठ से लेकर विभाजन विभीषिका स्मृति दिवस इसे खास बनाते हैं। स्वतंत्रता दिवस और नेशनल स्पेस डे इसके अवसर तो हर देशवासी को गर्व से भर देते हैं। हर घर तिरंगा अभियान इस भावना को और मजबूत करता है। वंदे मातरम के 150 वर्ष पूरे होने से यह साल और भी विशेष बन गया है।
1: प्रधानमन्त्रीले यस वर्ष सूर्यपथ तिरंगा पहल मार्फत राष्ट्रिय ध्वजले विश्वभरि एक उल्लेखनीय यात्रा गरेको बताउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्यान्डल एक्समा @AIR News Karsiung अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। मध्य नेपालमा आकस्मिक बाढ़ीको कारण मृत्यु हुनेको संख्या आज 734 पुगेको छ। भारतले बाढ़ी प्रभावित नेपालमा 68.5 टन सामग्री पठाएको छ र खोज तथा उद्धार कार्यमा सहयोग गर्न प्राविधिक टोली, फोरेन्सिक विज्ञ र उपकरणहरू पठाएको छ। विदेश मन्त्रालयले एक पोस्टमा भनेको छ कि 11 टन राहत सामग्री बोकेको 4 विमान आज नेपाल पुगेको छ। चीन स्थित भारतीय दूतावासले तिब्बत स्वायत्त क्षेत्रका अधिकारीहरूले नेपालमा हालै आएको बाढ़ीमा हराएका विदेशी नागरिकहरूको रिपोर्ट गर्न 24 घण्टा सञ्चालन हुने अंग्रेजी भाषाको हटलाइन शुरू गरेको जानकारी दिएको छ। यसले बेपत्ता भएका परिवारहरूलाई जानकारी प्रदान गर्नेछ। दूतावासले हटलाइन नम्बरहरू 00868916817165 र 00881830802670705 रहेको बताएको छ। मौसम विभागले आज उडिसामा अत्याधिक वर्षाको रेड अलर्ट जारी गरेको छ। हिमाचल प्रदेश, उत्तराखण्ड, पूर्वी उत्तर प्रदेश, बिहार, पूर्वी मध्य प्रदेश, झारखण्ड, पश्चिम बंगाल अनि पूर्वोत्तर क्षेत्रको केही भागहरूमा भोलिसम्म भारी वर्षा हुने अनुमान छ। यो समाचार युट्युबमा @AIR Karsiung मार्फत पनि सुन्न सक्नुहुनेछ। र अन्तमा पुनः एकचोटि मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज तास्कनमा उज्बेकिस्तानका राष्ट्रपतिसित द्विपक्षीय वार्ता गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले नशामुक्त युवा फर विकसित भारत अभियान देशभरि तीव्र गतिमा अगाडि बढ़िरहेको बताउनु भएको छ। मध्य नेपालमा आकस्मिक बाढ़ीको कारण मृत्यु हुनेको संख्या आज 734 पुगेको छ। उपभोक्ता मामिला विभागले भारतीय मानक समय नियम 2026 अधिसूचित गरेको छ र मौसम विभागले आज उडिसामा अत्याधिक वर्षाको रेड अलर्ट जारी गरेको छ। सुन्नु हुँदै थियो आकाशवाणीबाट समाचार पूरा भयो।
2: समाचारपछि श्रोताहरू अब प्रस्तुत गर्न लागिरहेछौं लोकगीत ज्योतिबाला लामाको स्वरमा।